ایران ہے عمان وچ میں آپ نہر مز بابت معاہدہ تھی ویو ایران تصدیق کر پر لئی وزارت دے ترجمان اسماعیل بقائی جو چوانا ہے تے ایران ہے عمان وچ میں آپ نہر مز ما جہازن جی جاگرافی حدن بابت معاہدہ تھی ویو ہے امکانی ٹرانزیکٹ روٹ بن کا 4 مہینے لائے قابل ہے امریکی میڈیا جو چوانا ہے تے معاہدے تحت آپ نہر مز میں 60 دن لائے ویو ویندو 60 دن لائے کو بھی ٹول فیس یا ٹیکس نہ وصول کی ویندی ऐं सिंध हाईकोर्ट जो मलीर मां अगवा थियल 4 वरनि जी बालीअ खे 12 अगस्त ताईं बाज़ियाब कराइण जो हुकुम शाहीन बीबी मौक़िफ़ इख़्तियार कयो त 4 साल अॻु मुड़ुस सरदार अली खां खुला वरिती हुई अॻोणे मुड़ुस ऐं संदसि माइट धीउ सौदो अगवा कयो हो पुलिस मूंखे बाज़ियाब करायो पर न्याणी अञा ताईं न मिली आहे अदालत एस एस पी मलीर खे 6 ॾींहनि अंदरि बालीअ खे बाज़ियाब कराइण जो हुकुम डि॒नो